0: It's 9:15 a.m. This time check is brought to you by Dr. Hamid General Homeo and Schwaber Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
1: HBO Freedom Account के साथ मुफ्त फंड ट्रांसफर, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBO Freedom Account, जहां ख्वाब वहां HBO।
2: महराना देखभाल में फितरत परवान चढ़ती है। शॉबी सिंगल रेमेडीज मखसूस हर्बल फार्म्स और नबताती बागा से हासिल की जाती हैं, ताकि आपको ऐसा मयार मिले जिस पर आप मुकम्मल भरोसा कर सकें। डॉक्टर हमीद जनरल होमियो और शॉबी जर्मनी के पाकिस्तान में 75 साल सिर्फ सेहतमंद पाकिस्तान के नाम।
1: HBO फ्रीडम अकाउंट के साथ मुफ्त फंड ट्रांसफर, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBO फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBO।
0: This program is brought to you by
3: पुरानी गाड़ी छोड़ो, नई गाड़ी का ख्वाब पूरा करने चलो, करीबी HBO ब्रांच चलो या अप्लाई करो ऑनलाइन।
0: एंड सरसब्ज नाइट्रो फोर्स को लगा और जीत ताजा।
4: एंड बाल फैमिली मिक्सचर लाएं, उम्राह पर जाएं।
1: एंड HBO फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBO।
0: एंड पाकिस्तान का बेस्ट बैंक Nizam Bank, the premier Islamic bank.
5: And AGS tubular battery hai to, dil jo hai aaram.
6: FM 100. Like us on facebook.com/FM247365.
7: जी आप सुन रहे हैं गुड मॉर्निंग पाकिस्तान और मुझे कहते हैं आरजे समीहा। और अभी हमने गाना लगाया आ जाने की जिद ना करो। कुछ लोग इतने प्यारे होते हैं, उनसे एक मुलाकात आपको लगता है कि बस एक मुलाकात में ही जिंदगी गुजर जाए, और बड़े प्यारे होते हैं। उनके लिए गाने आ जाने की जिद ना करो, और बड़े कम लोग होते हैं ऐसे। ज्यादातर जो होते हैं हम कहते हैं मेहमान के आने से पहले हमें कहते हैं अब कब जाएंगे, और जब वो चले जाते हैं तो बंदा कहता हाँ अब हम जो है ना आराम से खाएंगे, ठीक है। क्योंकि और कुछ लोग होते हैं हम कहते हैं यार नहीं जाओ नहीं जाओ। और मुझे याद है बचपन में कजन्स वगैरह जाते थे तो हम रोना शुरू करते थे, क्यों जा रहे हो, ये वक्त क्यों एंड हो रहा है। तो यू नो कुछ बहुत प्यारे मोमेंट्स, और अब वो ऐसे मोमेंट्स नहीं आते। अब बस ये होता है कि हम बदल जाते हैं, लोग बदल जाते हैं, उनकी वाइब्स बदल जाती है। इसे कोशिश करें जब भी आप कहीं जाएं तो खुशी की खबर बनकर जाएं, फूल लेके या केक लेके। मेरे पास आप जब भी आएं कुछ भी लेकर आएं, खाली हाथ ना आएं, भैंस भी ला सकते हैं। भैंसों की वाइब्स अच्छी है, मतलब कि लिटरली इंसानों से अच्छी ना भैंसों की वाइब्स अच्छी है। और एक किताब जो थी, आई थिंक उसका नाम है रॉबिन्सन क्रूसो, तो वो बंदा जो है ना वो एंड वो एक बंदा होता है, उसके बाद ना वो फिर इंसानों के साथ मतलब रह के वो आया होता है एडवेंचर्स के बाद। फिर वो कहता है कि उसको घोड़ों के साथ रहने की इतनी आदत हो जाती है, कहते हैं यार मुझे इंसानों से ज्यादा ना घोड़ों के साथ मजा आता है। उसकी बीवी कहती है कि तुम बिल्कुल ही पागल ही हो गए हो। तो वो कहते हैं कि नहीं बस अब मैं घोड़ों के साथ रहूंगा। लिटरली कहते हैं यार मैं घोड़ों के साथ ठीक हूँ। तो मेरी दोस्त कहती थी कसम वो किताब पढ़े थे यूनिवर्सिटी में, ये पागल क्यों गए। मैं कहा वाकई में अब मुझे समझ आता है कि इंसानों से ज्यादा लोग अपने जानवरों के साथ, पेट्स के साथ क्यों घूम रहे होते हैं। डिफेंस में तो कुत्तों के साथ घूम रहे होते हैं, कुत्तों की सेहत अच्छी है ज्यादा वहां पे इंसानों से। तो मतलब क्योंकि लोग बेजार हो गए, ये खैर वहां अलग लेवल की बेजारी है। लेकिन मैं पॉजिटिव वाइब्स की आपको बात बताऊं, आबिद अमीन साहब का मैसेज आया मुझे सुनकर, मुझे मतलब हंसी भी आ रही है, रोना भी थोड़ा सा, मतलब अफसोस भी हो रहा है मुझे कि क्या हाल है हमारे। मैं नहीं कह रही हूँ ये कि कराची के बारे में, सीरियसली आई हैव एविडेंस। वो कह रहे हैं साहब मुझे कभी भी सिंध पुलिस से मजबूत वापस नहीं, मजबूत वाइब्स नहीं आई, किसी को भी नहीं आती मुझे। और कह रहे कल जबरदस्ती थाने की इतनी बड़ी गाड़ी 100 रुपए ले गई, बच्चे ने कहा अभी बिक्री नहीं हुई, इतने में कस्टमर आ गया, उससे ही 100 रुपए ले लिए। हमारे खात्मे में 20% तो डिपार्टमेंट ले जाता है, तो काम कंटिन्यू करूं नहीं, आप काम करते रहें और उनसे बना के रखें। मतलब आप, मैं बताऊं सिंध पुलिस वालों को क्या बोलूं, और स्पाई ट्रैकर, ट्रैकर वाले तुम सुन लो कि मूंगफली वाले से भी अगर वो पैसे लेंगे तो मैं तारीफ तो नहीं कर सकती ना यहां बैठ के उनकी। میں سوچ رہی ہوں سندھپوری والوں کو، میں کہتی ہوں یار خدا کے لیے پھل والوں اور مونگ پھلی والوں کو، ٹھیلے والوں کو تو چھوڑ دیں، مطلب اپنا کوئی سٹینڈرڈ بنا لیں. آپ کی ساری مطلب جو چیزیں انہیں پہ اترتی ہے، ڈھابے والے کراچی کے ڈھابے پہ ہوتے ہیں ان کو آپ لوٹتے ہیں، رکشے والوں سے آپ پیسے لیتے ہیں. کبھی آپ نے ان لوگوں سے پیسے لیے؟ فور ویل ڈرائیو اتنے پیسے ہیں، ان کو روکا کہ کتنی سپیڈنگ کر رہے ہوتے ہیں؟ شارے بھٹو پہ تو خیر سپیڈ کی کوئی لمٹ ہی، آئی ڈونٹ تھنک وہاں کوئی لمٹ ہے یا کیمراز ہیں، مطلب 140 پہ چل رہی ہوتی ہیں وہاں گاڑیاں، ان کو آپ روک کے دکھائیں، وہ روکیں گے. آپ کا بس کا انہیں غریبوں پہ چلتا ہے، مطلب مونگ پھلی والوں سے بھی آپ پیسے لیتے ہیں. کیا میں بولوں، اپنے آپ کو خود ہی برا بھلا بولتے ہیں. اور میں کہتی ہوں آپ کی جن کی آپ بیویاں ہیں نا، ان کو پتا ہے کہ پولیس میں لوگ کام کر رشوت خور ہیں، چھوڑ دیں اپنے شوہروں کو، یقین کریں حرام ہے، حرام لا رہے ہیں، خود موٹر سائیکل چلانا سیکھیں، کوئی عزت والی نوکری کریں، ان کو چھوڑ دیں. ماؤں کو بھی چاہیے کہ بیٹا حلال کی لانا اندر. مجھے ایک ہمارے جاننے والی ہیں، انہوں نے ان کا بیٹے کو پولیس میں چلا گیا، وہ مجھے کہنے لگی پلیز اس کو نکلوا دو تمہاری بڑی سورس ہے. میں نے کہا کاش کہ ہوتی، ان کو لگا تھا میری بہت جان پہچان ہے زن پولیس میں. میں نے کہا نہیں ہے، اور کہتے ہیں کہ میری بیٹی کو نکلوا دو یہاں سے، نکلوا دو. اور وہ کہنے لگی کہ بیٹا اس کو بس یہ ٹینشن تھی کہ حرام نہ آئے، حرام نہ آئے. خیر بیٹا بھی ان کا اچھا ہے، کوشش کر رہا ہے ابھی تک تو کہ حرام سے دور رہے وہ، اللہ بچائے. ویسے لٹرلی مطلب جو آپ اپنے دل سے کوس لیں جتنا کہ یہ لوگ جو پولیس والے ہیں، آپ نے اپنی وردی کی کوئی عزت نہیں بنائی یار اتنے عرصے میں، اتنے عرصے میں آپ دل نہیں جیت پائے. 80 سال ہونے والے ہیں پاکستان کو، وہ ہوئے ابھی تک کسی بھی ادارے نے دل میں جگہ ہی نہیں بنائی. اور پھر غرور، کس بات کا غرور ہے؟ مطلب کس بات کا آپ کو غرور ہے کہ عوام دن رات آپ کو کوس رہی ہوتی ہے، کوئی بندہ ایف آئی آر نہیں کٹانے جا رہا، وہ کہتا ہے یار اتنا گندا مجھے یہاں میری چیزیں لٹ گئی اس میں نہیں ہوگا جتنا پولیس اسٹیشن جا کے مجھے فیل ہوگا. اور خواتین کے لیے تو اور ہی ہے، اور خواتین کیسے جائیں؟ اگر وہ کوئی مسئلہ ہو گیا کسی خاتون کے ساتھ، چوری ہو گئی، تو وہ پولیس اسٹیشن کیوں جائے گی؟ اچھا پہلے تو اس کو لیکچر دیں گے، آپ وہاں گئی کیوں تھی، خیال رکھنا تھا. او بھائی تم لوگ کس لیے بیٹھے ہو، تم لوگ کس لیے تنخواہیں لے رہے ہو، بیٹھے تم لوگوں کی توندے نکل لیا. نئے والے تو پتلے بھی ہوتے ہیں، ایسی بات نہیں ہے، لیکن سیریسلی اتنی گندی وائبز ہیں. تو جب بھی آپ کسی نوکری کر رہے ہیں آپ، اب کیا کریں بچارے، رشوت لے کے تو یہاں نوکریاں مل رہی ہیں. مجھے کوئی بتا رہا تھا کہ سندھ کے اندر ریٹس ہیں، پتا نہیں ڈی ایس پی کتنے کروڑ ہیں اور اس فلاں بندے کتنے کروڑ ہیں، وہ لیتے ہیں، ان کو وصول کرنا ہے. کیونکہ عابد امی اس بات کو سمجھیں کہ آنےسٹی سے نہیں ملتی یہاں پہ نوکریاں، سفارش اور رشوت دے کے ملتی ہیں، تو ان کو پورا کرنا ہوتا ہے. وہ مونگ پھلی والے کو بھی نہیں چھوڑیں گے اس چکر میں، لیکن یقین کریں آپ اسے بول دیں کہ آپ کا تعلق میڈیا سے ہے اور اس بندے کا نام لے لیں جو مونگ پھلی والا آپ سے رشوت لے رہا ہے، تو ہم اس کا نام لے سکتے ہیں. ہو سکتا ہے کل اس کے جو ہیں صاحبان. اچھا لوگ مجھے کہہ رہے ہوتے ہیں کہ آپ اتنی برائیاں کری ہوتی ہیں ان کی، تو کوئی آپ پھنسیں گی؟ پھنسنی ہوئی ایسی بات نہیں ہے، لوگ میری شکایتیں بھی کرتے ہیں، لیکن جو اعلیٰ عہدے داران ہیں وہ نہیں سنتے. کیونکہ پہلی بات ہے وہ صبح اٹھتے ہی نہیں اتنی زیادہ، وہ آرام سے جاتے ہیں آفس، اور اپنی اگر وہ جاتے بھی ہوں گے تو لینڈ کروزر میں آگے پیچھے گارڈز اتنے، ان کہاں سننا ہے انہیں ریڈیو اور اخبار، پتہ ان کی برائیاں. آپ اخبار اٹھا کے دیکھ لیں، تعریف تو میں نے کہیں نہیں دیکھی کبھی بھی سندھ پولیس کی، کہ آج تک کوئی تعریف ہو رہی ہو، ان لوگوں کی برائیاں ہی ہیں. اینی وے سو خیر ہم اس شہر میں رہتے ہیں جہاں پہ جو ہے نا بس انسان صبر اور تحمل کے ساتھ دعائیں پڑھ پڑھ کے ہی زندگی گزار سکتا ہے، اور کوئی سین ہی نہیں ہے یہاں پہ نہ کسی بھی چیز کا. خیر اب آپ لوگ نہ ٹینشن لیں، بس دعا کریں اللہ تعالیٰ سے، کیونکہ دعاؤں کے علاوہ ہمارے پاس کچھ نہیں ہے. اور فی الحال میں آپ کو یہ بہت ہی پازیٹیو وائبس والا، سکون والا جنید جمشید کی آواز میں گانا لگا رہی ہوں، اور کیونکہ ہمارا وائٹل سائنس کا ٹائم ہوتا ہے. اور آپ لوگ بھی مجھے میسج کریں آج سمیہ کے فیس بک پیج پہ یا @AJSamiha انسٹاگرام پہ، اور مجھے بتائیں کہ آپ کہاں سے پازیٹیو وائبس، اب سے پازیٹیو وائبس کے بارے میں باتیں کرتے ہیں، نیگیٹو چھوڑ دیتے ہیں، کہاں سے لوگ آپ کو پازیٹیو وائبس ملتے ہیں، کچھ پاس آپ کو بیٹھ کے بہت ہی اچھا لگتا ہے، تو ہمیں ضرور بتائیں. ہم ہو سکتا ہے ہم بھی ملنے ان سے کبھی جا کے. تو آئیے سنتے ہیں ابھی فی الحال یہ پرسکون گانا.

0: FM 100's time check. It's 2 p.m.
1: जरा बहन, जरा बात तो सुनो। हटो पीछे, भागो।
2: अहमद, हटो वहां से।
3: हादसे अचानक ही हुआ करते हैं, घबराए नहीं, समझदारी से काम ले। सबसे पहले कुत्ते के काटे जख्म को 20 मिनट तक साफ पानी और आम साबुन से धोएं। इसके बाद करीबी अस्पताल जाकर डॉक्टर की हिदायत के मुताबिक एंटी रेबीज वैक्सीन लगवाएं। करीबी एंटी रेबीज सेंटर की मालूमात के लिए 1122 पर राबिता करें। महकमा सेहत, हुकूमत सिंध।
0: This program is brought to you by
4: Step School Se Foundation Ho Strong. Call now at 03111117837.
0: Like us on facebook.com/FM247365. FM247365.
5: Kudrat ka nizam tawazun par qaim hai. وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے۔
6: گھر کے افراد اور آمدن میں توازن
7: ہماری ذمہ داری ہے۔ خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں۔
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔ ایف ایم 100، 31 سال ایف ایم 100 آپ کی آواز۔ السلام علیکم پاکستان،
8: السلام علیکم پاکستان۔

0: जरा बहन, जरा बात तो सुनो। हटो पीछे, भागो।
1: अहमद, हटो वहां से।
2: हादसे अचानक ही हुआ करते हैं, घबराए नहीं, समझदारी से काम ले। सबसे पहले कुत्ते के काटे जख्म को 20 मिनट तक साफ पानी और आम साबुन से धोएं। इसके बाद करीबी अस्पताल जाकर डॉक्टर की हिदायत के मुताबिक एंटी रेबीज वैक्सीन लगवाएं। करीबी एंटी रेबीज सेंटर की मालूमात के लिए 1122 पर राबिता करें। महकमा सेहत, हुकूमत सिंध।
3: 11.99%, 11.99%।
4: ओ भाई, क्या है ये 11.99%? ये है HBL कार लोन का जबरदस्त मार्कअप रेट, सिर्फ 11.99% का फिक्स रेट पूरे टेन्योर के लिए।
5: पुरानी गाड़ी छोड़ो, नई गाड़ी का ख्वाब पूरा करने चलो। तो अभी अपनी करीबी HBL ब्रांच चलो या अप्लाई करो ऑनलाइन। ये ऑफर महदूद मुद्दत के लिए है, शराइत और ज़वाबित लागू है।
6: 11.99%।
7: मुफ्त फंड ट्रांसफर, मुफ्त चेक बुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट।
6: 100 FM।
7: HBL फ्रीडम अकाउंट के साथ मुफ्त फंड ट्रांसफर, मुफ्त चेक बुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
8: This program is brought to you by Pakistan ka best bank, Nizam Bank, the premier Islamic bank.
5: And purani gaadi chhodo, nayi gaadi ka khwab pura karne chalo. Karibi HBL branch chalo ya apply karo online.
9: بچوں کا آن لائن تحفظ آپ کی ذمہ داری ہے۔ اپنے بچوں کو آن لائن رابطوں کا محفوظ طریقہ استعمال سکھائیں۔ انٹرنیٹ کے ذریعے کھیلوں، تفریح اور تعلیمی سرگرمیوں میں شامل ہونے کے فوائد ضرور ہیں، لیکن اس میں نامناسب مواد، سائبر بولنگ اور دیگر آن لائن نقصانات جیسے ممکنہ خطرات بھی موجود ہیں۔ والدین اور اساتذہ کی جانب سے بچوں کی نگرانی اور رہنمائی نہ ہونے کی صورت میں بچے بآسانی منفی سرگرمیوں کا شکار ہو سکتے ہیں۔ والدین کو اپنے بچوں کی آن لائن سرگرمیوں کے حوالے سے آگاہ اور ہوشیار رہنے کی ضرورت ہے۔ بچوں کو نقصان دہ مواد جیسے نفرت انگیز تقاریر، گستاخانہ اور فحش مواد وغیرہ اپلوڈ اور شیئر کرنے کے قانونی نتائج کے حوالے سے بھی شعور اور آگاہی انتہائی اہمیت کی حامل ہے۔ پی ٹی اے کی ویب سائٹ پر پیرنٹل کنٹرول سافٹ ویئر کی ایک فہرست دستیاب ہے، تاکہ والدین اپنے بچوں کی آن لائن سرگرمیوں کی نگرانی کرتے ہوئے انہیں آن لائن نقصانات سے محفوظ رکھیں۔ www.pta.gov.pk۔ مفاد عامہ کے لیے یہ پیغام FM 100 اور حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
10: کسی بھی انسان کے لیے سب سے اہم ہوتی ہے اس کی صحت۔
11: کسی بھی شخص کو دیکھ کے اس کی صحت کے بارے میں اندازے نہ لگائیں۔
10: مجھے پتا ہے کہ میرا وزن زیادہ ہے، لیکن اس کا مطلب یہ نہیں کہ میں واک نہیں کرتا۔
12: مجھے بھی لوگ موٹی کہتے ہیں، مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں۔
13: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں۔ سامنے والے پر کیا گزری ہمیں سے کیا۔
10: میں اوبیسیٹی کا شکار ہوں، صرف واک سے یہ کم ہوگی۔
12: موٹاپا ایک بیماری ہے، صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی۔
13: صرف باتیں بنانے سے ہم اس کا مقابلہ نہیں کر سکتے۔
12: ابھی اسی وقت اپنا بی ایم آئی چیک کروائیں،
10: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں
13: اور اس وزن کی اصل حقیقت کو سمجھیں۔
10: آئیے ویٹ سے آگے کا سوچیں۔
9: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
14: ای میل ہر ادارے کے لیے ایک انتہائی اہم ذرائع ابلاغ ہے، لیکن صرف ایک غلط کلک پورے نیٹ ورک کو خطرے میں ڈال سکتا ہے۔ سائبر مجرموں کی جانب سے حکومتی اور نجی شعبے کے ملازمین کو مسلسل فشنگ ای میلز بھیجے جا رہے ہیں۔ ان کا کیا مقصد ہے؟ آپ کی لاگ ان تفصیلات چوری کرنا، سسٹمز کو رینسم ویئر سے متاثر کرنا یا غیر مجاز رسائی۔ محفوظ رہنے کے لیے ہمیشہ یہ بہترین طریقے اپنائیں۔ ہمیشہ بھیجنے والے کی شناخت چیک کریں، خصوصاً ایڈریس۔ ہمیشہ اٹیچمنٹ کی فائل ایکسٹینشن چیک کریں۔ pta.txt محفوظ ہے، لیکن pta.txt safety.exe नुकसानदेह साबित हो सकती है। अटैचमेंट खोलने से पहले जरूर स्कैन करें। ईमेल इस्तेमाल करने के बाद हमेशा लॉग आउट या साइन आउट करें। इन खतरनाक आदतों से हमेशा बचें। सरकारी ईमेल को जाति या गैर सरकारी कामों के लिए इस्तेमाल न करें। किसी भी लिंक पर क्लिक करने से पहले असल URL जरूर चेक करें। क्लिक करने से पहले एक बार जरूर देखें। अपना ईमेल पासवर्ड किसी के साथ हरगिज शेयर न करें। पासवर्ड, OTP या हसास मालूमात ईमेल के जरिए कभी भी न भेजें। हैकर्स अक्सर फौरी कार्रवाई, धमकी, लालच या झूठे वार्निंग साइंस जरूर देते हैं ताकि आप घबराकर फौरन क्लिक कर दें। अगर कोई ईमेल बहुत ज्यादा जरूरी, बहुत ज्यादा पुरकशिश और गैर मामूली तौर पर मशकूक लगे तो एक बार जरूर रुक जाएं और इसकी तस्दीक करें। फिशिंग ईमेल से कैसे बचें? अपने आप को और अपने अदारे को महफूज रखने के लिए धमकी आमेज या जज्बाती जुबान वाली ईमेल से मोहतात रहें। नामालूम या शॉर्ट लिंक्स पर हरगिज क्लिक न करें। भेजने वाले का मुकम्मल ईमेल एड्रेस जरूर चेक करें। अटैचमेंट से खासतौर पर मोहतात रहें, खुसूसन exe.bat.vbs.msi और दीगर एग्जीक्यूटेबल फाइल से लोगो और ग्राफिक्स आसानी से जाली बनाए जा सकते हैं। इन पर अंधा एतमाद न करें। किसी भी मशकूक ईमेल की फौरन अपने अदारे की IT टीम को इतला करें। आपकी होशियारी ही पहली दिफाई लाइन है। होशियार रहें, महफूज रहें। ये पैगाम पाकिस्तान टेलीकम्युनिकेशन अथॉरिटी की जानिब से पेश किया गया है। डिजिटल दुनिया में महफूज कदम PTA।
6: ये मुफाद आमा का पैगाम आप तक पाकिस्तान टेलीकम्युनिकेशन अथॉरिटी की जानिब से पेश किया गया है।
15: FM 247 365

वेलकम बैक कहेंगे और उम्मीद करता हूं कि आप सबको भी ये ट्रैक पसंद आया होगा, क्योंकि ये पंजाबी में है। बहुत से लोगों को समझ में शायद ना आया हो, लेकिन बहुत जबरदस्त कलाम था ये। एनीवेज जनाब, मैसेजेस आपके आ रहे हैं कि चाय स्पेस, आपका नाम, आपका मैसेज, उसको सेंड कर रहे हैं आप 3636 पर। और आज इंतखाब जो है वो थोड़े से कम आए हैं। एक फुर्सत गुनाह मिली वो भी चार दिन, एक फुर्सत गुनाह मिली वो भी चार दिन, देखे हमने हौसले परवरदिगार के। आपके लिए गुलों में रंग भरे बारे नौ बहार चली, चले भी आओ कि गुलशन का कारोबार चले। रूहे जान के, रूहे मन के लिए, रूहे जान तो ये उनकी है ना, नौरीन तौसीफ की। और भी दुख है जमाने में मोहब्बत के सिवा, राहतें और भी हैं वसल की राहत के सिवा। मैं आज सिर्फ ऐसे आपको पढ़ रहा हूं। और जनाब एक इंतखाब शामिल करते हैं। हसूल दीद से मशरूत कब है ये जज्बाए दिल, मुझे तो प्यार तेरे नाम पर भी आता है। हसूल दीद से मशरूत कब है ये जज्बाए दिल, मुझे तो प्यार तेरे नाम पर भी आता है। मैं हिजर वसल की हद से गुजर गया शायद, तो सामने भी नहीं और नजर भी आता है। वाह वाह वाह वाह। और एक और इनका इंतखाब आया है, कहती हैं कि शऊर गम है मगर शिकवाए सितम तो नहीं, वो और होगा कोई बेकरार हम तो नहीं। जुदा हुआ तो फिर जान की अमान न दे, तेरे बगैर जिए हम में इतना दम तो नहीं। नौरीन तौसीफ बहना ने ये इंतखाब भेजे थे। और हमारे अलीमुद्दीन यूसुफजई साहब का दूसरा इंतखाब जो है वो शामिल करते हैं और कहते हैं कि अजब अपनी भी ये एक जिंदगी है, हंसी चेहरे पे आंखों में नमी है, भटके भटकने से रखा महफूज जिसने, ये बस मेरा शऊर आगही है। न जाने कब कटेगी जुल्मते शब, उजाले में सहर की तीरगी है। मुनव्वर जिससे रहता है मेरा दिल, तेरी यादों की ही ये रोशनी है। मकाफाते अमल के हाथों अपने, परेशान देखे हर आदमी है। भरम रखना है तेरा बस के जाना, जमाने भर से मेरी दुश्मनी है। वो हमदम है तेरा ये मान ले तू, शनासा है कोई नजनबी है। अलीमुद्दीन यूसुफजई साहब एफबी एरिया कराची से। जनाब आपके दोनों इंतखाब हमने शामिल कर लिए हैं। अब आपने नहीं सुने हों तो वो अलग बात है, ये अलग बात है साकी के मुझे होश नहीं, वरना मैं कुछ भी हूं एहसान फरामोश नहीं। हमारे अब्बास भाई को गाने अच्छे लग रहे हैं, बहुत बहुत शुक्रिया आपका। शो भी अच्छा लग रहा है भाई आज तो, इनको खूब आ रहे हैं आप आज। और आगे बढ़ते हैं जनाब। कुछ आंखें देखने नहीं जाती उनमें, आय हाय, कुछ आंखें देखी नहीं जाती उनमें डूबा जाता है, एजगुल कहती है। अच्छा जनाब, सलाम की बात कर रहे हैं, मैं निगहत हूं, निगहत खुशामदीद कहेंगे आपको। पहली बार
شرکت ہو رہی ہے اور منی بیگم کی غزل سنا دیجئے گا. دیکھا تھا آپ کو ضرور سنائیں گے. کون سی غزل سننا چاہیں گے منی بیگم کی آپ بتائیے. دور تک ویرانیاں ہم چلے جائیں گے منظر سے, دور تک ویرانیاں ہم چلے جائیں گے منظر سے, کہانی رہ جائے گی. زرین نور. اچھا آج زرین نور میری بہنا جو ہے نا یہ بھی آج فل فارم میں ہیں, جس کی ہمیں بے حد خوشی ہو رہی ہے. اینے بھائی پنجابی غزل بہت اچھی تھی, اجگل کہہ رہی ہیں. ارے واہ بھائی اجگل تمہیں سمجھ میں آتی پنجابی. چراغوں میں اتنا نور نہ ہوتا تو تنہا دل مجبور نہ ہوتا, ہم آپ سے ملے ہم آپ سے ملنے ضرور آتے اگر آپ کا گھر اتنا دور نہ ہوتا. ایز گل سب فارم میں آج. اور نورین مینا کہتی ہیں کہ زلف کے سنورنے میں دیر کتنی لگتی ہے, آدمی کے مرنے میں دیر کتنی لگتی ہے, آنکھ سے بھرا دل کا فاصلہ ہی کتنا ہے, سیڑھیاں اترنے میں دیر کتنی لگتی ہے, پتھروں پہ چلتا ہوں کانچ کا بدن لے کر, کرچیاں بکھیرنے میں دیر کتنی لگتی ہے. ہائے ہائے کیا بات ہے, کیا بات ہے بھائی, کیا بات ہے. آہستہ آہستہ موڈ اچھا ہو رہا ہے, آپ لوگوں کے انتخابات پڑھ کے اچھا لگ رہا ہے. کوئی الہام ان کو ہو جائے, دل کی حالت کہیں نہیں جاتی. کیا بات کی ہے آپ نے, کیا بات کی ہے غفران بھائی, واہ واہ. اس شعر پر ان کو شعر بہت اچھا لگا. زرین نور میری بہنا, کوئی الہام ان کو ہو جائے, واہ واہ واہ, کوئی الہام ان کو ہو جائے, دل کی حالت کہیں نہیں جاتی. واہ واہ واہ واہ, صحیح کہا آپ نے. اچھا یہ میں نے پوز اس وجہ سے دیا تھا کہ ان کو شعر اتنا اچھا لگا ہمارے غفران بھائی کو کہ میں نے پوز دے دیا, اور پھر اگلا مصرع انہوں نے مجھے وہاں سے اشارے سے, مطلب ان کی لپ سنک دیکھ رہا تھا میں. بہت اچھے زرین نور, جیتی رہو. اچھا جناب ابھی ہم ایک بہت خوبصورت سی غزل نما گیت, بلکہ یہ غزل ہی ہے, یہ بدر میاں داد کی آواز ہے, اور امید کرتا ہوں کہ آپ کو پسند آئے گی. لیکن یہ غزل اسپیشلی جو ہے ہم ڈیڈیکیٹ کر رہے ہیں ایوب آفریدی کی جانب سے. کیا لکھا ہوا ہے ایوب بھائی نے؟ ہاں آج میرے دل سے یہ غزل جو ہے وہ آپ کسی کو ڈیڈیکیٹ کر دیجئے. تو یہ لیجئے,